سعید محمد عزت النبی عرف محمد عزیز 1954 مسیح آجر دن کولکتا ٹھار سی جنم گرہن کرتھلے ایبان پرائے تہا سے ریڈیو سنو تھلے آو جب بھی محمد رفین کا وائس رے کونو سی گیتا پلے ہو تھلا سے سے تھیرے پورا ہجی جاؤ تھلے تولی نہ ہی جاؤ تھلے ایبان سے امیتی بھابے ہجی جاؤ تھلے تنکو मुहटा पूरा माने गोटे छोट क्यूट बॉयर फेस भाया देखा होता जिते बड़ हो सेते से गीत भितर हजि जाऊपाई हुए तो ना आ गोटे ना जहाँ को समस्ते डाकती डाकनारे से डाकनाटी रहीगला मुन्ना एवं अनेके मुन्ना अजीज बोली जानती